0: मैम अब बात करते हैं आप बीती के बारे में। आप बीती से मुझे वो डीडी नेशनल का एक शो जरूर याद आता है जो आता था आप बीती। बट इस कॉन्टेक्स्ट में आई थिंक ये आपके शेयर्ड ग्रीफ के बारे में है और उसको डायरेक्शन देने के बारे में है, तो इस
1: जी
0: प्लेटफॉर्म के बारे में अगर आप हमारे श्रोताओं को कुछ बताएं।
1: तो मैं हॉस्पिटल में थी, सेकंड टाइम जब हुआ मुझे तो मेरी बहू साथ में थी मेरे कीमो के टाइम पे। एकदम से बोली कि माँ आपको अगर बुरा नहीं लगा लगे तो मैं आपका वीडियो लूँ। मैंने कहा वीडियो लूँ क्यों? तो बोली आपको नहीं मालूम है मेरी एक फ्रेंड के साथ भी ऐसा ही हुआ था, और उसने अपनी रिकॉर्डिंग करी थी और बहुत लोगों ने उसको उसको अप्रोच किया था और बहुत हिम्मत मिली थी। तो मैंने कहा कर लो, मुझे कोई प्रॉब्लम नहीं है। तो मैं पलंग पे लेटी थी, कीमो चढ़ रही थी, और उससे मेरा फिर वीडियो लिया और मैंने बताया कि भाई ऐसे मेरे को दोबारा हो गया है और अभी कीमो चढ़ रही है, और पूरा जो भी कुछ प्रोसेस है वो बताया और हिम्मत मतलब थोड़ा बहुत उसके बारे में बताया। आप विश्वास नहीं करोगे, लोगों ने इतना अप्रिशिएट किया, इतने फोन आने लगे मेरे को कि मेरे इसको कैंसर है, उसको मैं कैसे समझाऊं, कैसे सांत्वना दूं, अच्छा मैं आपसे बात करा दूं क्या। तो ये एक जर्नी जो शुरू हुई उसकी बहुत अच्छा लगा। सब लोग शेयर करते थे, बात करके सब बोलते थे कि इतना मेरा मन हल्का हो रहा है, मैं इतना डर रही थी हॉस्पिटल जाने में, ऑपरेशन कराने में, कि भाई कितनी तकलीफ होगी। तो मैं यही बोलती, देखिए तकलीफ से मत घबराइए, आप ये सोचिए ना कि आप ठीक हो रहे हो। आजकल कैंसर लाइलाज नहीं है, आप ढंग से इलाज कराइए, अच्छे से खाइए। डॉक्टर ने मेरे को कीमो के टाइम पे यही बोला था कि आपको खाना पड़ेगा, अगर आपका हीमोग्लोबिन 7 या 8 से नीचे गिर गया तो हम दूसरी साइकिल नहीं दे पाएंगे। तो इधर मैं उल्टी करती थी, उधर बैठ के खाती थी कि भाई खाना तो पड़ेगा नहीं तो हमारा हीमोग्लोबिन गिर जाएगा। हाँ, तो यही सब बातें मैं शेयर करती थी सबके साथ कि आपका जी मिचला है, आप कुछ हो लेकिन आप खाओ, आपको हीमोग्लोबिन स्ट्रांग रखना है, आपको अनार लेना है, आपको चुकंदर लेना है, पालक खानी, मतलब छोटी छोटी चीजें जिससे मैं गुजरी थी और जिससे मुझे हेल्प मिली
0: बिल्कुल
1: वो सब मैं शेयर करती थी।
0: बिल्कुल
1: अब कुछ लोग ऐसे भी हैं जो नहीं बताना चाहते हैं, छुपाना चाहते हैं कि भैया, तो मैंने कहा ये कोई छूट की बीमारी तो है नहीं,
0: जी
1: किसी से आप शेयर करोगे तो दुख बांटने से कम होता है,
0: बिल्कुल
1: बढ़ता नहीं है।
0: बिल्कुल
1: और अपनों से क्या छुपाना, एक है ना कहावत कि दिल की बात तो हर किसी से नहीं कही जाती, अपनों को भी नहीं बताई जाती, पर दोस्त तो आईना होते हैं और आईने से तो कोई बात छुपाई नहीं जाती।
0: बिल्कुल
1: तो आप बताइए क्या छुपाना है इसको, आप बांटिए, आप शेयर करिए, आप क्या मालूम किसको हेल्प कर पा रहे हो।
0: बिल्कुल कहाँ जाके कौन सी बात किसी को लग के उसका
1: किसी को
0: जीवन
1: लग
0: चेंज हो जाए।
1: एकदम बिल्कुल, मैं तो मेरा पर्सनल बिलीफ यही है कि कुछ छुपाने की जरूरत नहीं है, आप शेयर करिए, आप हेल्प करिए, आपकी भी तकलीफ कम होगी
0: बिल्कुल
1: और इनडायरेक्टली आप किसी को हेल्प कर पा रहे हो, तो उसमें
0: बिल्कुल
1: क्या हर्ज है।
0: बिल्कुल और जैसे कि आपने बताया कि आप एक पीपल्स पर्सन हैं, पीपल फैक्टर आपके जीवन में बहुत इम्पोर्टेंट रहा है, और आई थिंक उसी सोच के चलते आपने अर्पण पर्व करके एक क्लब की स्थापना की, और उस क्लब का पर्पस ये है कि सारे त्योहार जो आते हैं, सारे सांस्कृतिक जो प्रोग्राम्स होते हैं, जो फेस्टिवल्स होते हैं, उनको एक साथ मिलके कम्युनिटी फीलिंग के साथ सेलिब्रेट करना। और इंडिया तो एक रेनबो ऑफ फेस्टिवल्स है एक तरह से, तो ये बहुत ही खूबसूरत इनिशिएटिव मुझे लगा और बहुत ही इंटरेस्टिंग है ये कॉन्सेप्ट। इसके बारे में अगर हमारे श्रोताओं को बताएं कि कैसे इसका कॉन्सेप्ट कंसीव हुआ और किस तरह से आज की जो फास्ट पेस्ड लाइफ है उसमें आप कम्युनिटी स्पेसेस क्रिएट करने के लिए एक एफर्ट कर रहे हैं, उसको सक्सेसफुल कर रहे हैं।
1: जी तो कुछ सालों से, 3-5-6 साल से, जब से समझे कोविड हुआ था उसके 1 साल पहले से, हमने और मेरी दो फ्रेंड्स हैं, हमने मिलकर अर्पण शुरू किया था। अर्पण एक संस्था है जहां पे हम पूजा का, शादी के सब सामान का, फ्रॉम गणेश पूजा टू फेरा, सारा सामान हम लोग तैयार करके देते हैं। जैसे आपको बस वो कार्टन खोलना है, उसमें अब सब तरीका लिखा होता है और आपको परफॉर्म, आजकल देखिए सब न्यूक्लियर फैमिली में रह रहे हैं, लड़कियां सब काम कर रही हैं, किसी के पास इतना समय नहीं है, किसी को
0: रिचुअल्स नहीं
1: नॉलेज
0: पता।
1: नहीं है,
0: रिचुअल
1: नहीं पता, तो एक बहाना मिल जाता है कि हमको तो मालूम नहीं है, अब मैं कहां से तो सामान लाऊं, अब मैं टाइम पता है, ये सब सुन सुन के ना हम लोग को लगा कि भाई आज की द नीड ऑफ द आवर इज कि ऐसा कुछ प्रोवाइड करें कि बच्चे लोग हमारी संस्कृति से जुड़े रहें। तो उनको जुड़े रखने के लिए हमको थोड़ी मेहनत करके ये सब हमने शुरू किया कि हम सब सुविधा, अगर तीज आया तो तीज में शुरू से लेकर आखिर तक का सब सामान, इंक्लूडिंग जो सत्तू होता है वो भी हम भेजते हैं। आपकी गणेश चतुर्थी आई, आपकी तीज आई, आपकी गणगौर आई, तो हम पूरा पूरा बॉक्स तैयार करते हैं। आप खाली वो बॉक्स मंगाइए और आप اپنی پوجا کریے,
0: ریچول
1: کے ساتھ پوجا کریے
0: جی.
1: یہ ایک اچھا پک اپ کر گیا, لوگ ابراڈ بھی منگانے لگے, سب کرنے, یہ سب تو چلیے اچھا چل گیا. پھر یہ ریئلائز ہوا کہ ارے بھائی لوگ اکیلے اکیلے اپنے گھر میں رہ گئے. اب میں خود کی اپنی لیے دیکھتی تھی کہ کوئی نہیں ہے, سب اب بہو اپنا گڑگاؤں رہ رہی ہے, بیٹی اپنے گھر میں ہے, کس کے ساتھ پوجا کروں. تو یہ کمی ضرور کھلتی تھی. پھر انہوں نے لگا کہ اچھی کچھ کیسے کریں اس کو. پھر ہم نے کہا کہ اگر ہم ایک فنکشن کرتے ہیں اور سب کو بولتے آؤ تو ہم کو بھی کانفیڈینس نہیں ہوتا کتنے لوگ آئیں گے, کتنے لوگوں کی تیاری کریں. تو ہم نے یہ کلب کی شروعات کری ہے, اسی سال سے شروع کری ہے. اس کا نام دیا ہے ارپن پرو. تو اس میں ہم نے شروع کیا, سب سے پہلے ہم نے بھجن جیمنگ کری. پھر اس کے بعد ہاں اٹ واز ویری سکسیسفل. پھر اس کے بعد ہم نے باسیرا کا پروگرام کیا, سب کو ہم نے اس میں ہم نے ممبرز بنائے کلب میں. اور تو ہم کو معلوم پڑا کہ بھئی اگر 60 ممبر بنے اس میں کم سے کم 30 تو آئیں گے آئیں گے.
0: بالکل.
1: تو ہم اس کی تیاری تو کم سے کم کریں. پھر ہم نے سب کو اس کے بارے میں بتایا کہ باسیرا کیا ہوتا ہے, بیکاز اٹ از ناٹ اونلی مارواڑیز ہو ہیو جوائنڈ, ہر کمیونٹی کے لوگ نے جوائن کیا ہے. ان کے لیے بہت نیا پن تھا. سب کھانا ہم نے باسیرا کا بنایا, سب سے پوجا کروائی, سب کو بتایا, پھر خوب گدانس گیت ہوئے, سب تیار ہو کے آئے. تو اٹ واز ریئلی ویری نائس. ایک طرح سب اس کے بعد ہم نے اس کے اوپر کیا, ہولی کے اوپر, سوری گنگور کے اوپر ہم نے سب کے ساتھ پوجا کرائی. سب تیاری ہم کرتے ہیں, لوگوں کو خالی اپنی تھالی لے کے آنی ہوتی ہے, اور ہم نے سب اسی بہانے سج کے آئے, تیار ہو کے آئے, سب نے ساتھ میں پوجا کری. کبھی موقع ہوا تو میں شیئر کروں گی پکچرز آپ سے. بٹ بہت سکسیزفل رہا. تو اس طرح سے تیج ہے, گنگور ہے, کروا چوتھ ہے, گنیش چترتی ہے, بہت سارے تیوہار سال میں, تب جیسے آپ بول رہے ہیں رینبو فیسٹیول ہے, تو پورے سال کچھ نہ کچھ کچھ نہ کچھ لگا رہتا ہے. دین وی وانٹ ٹو ٹیک دیم آن اے ریلیجیس ٹرپ, کی وہی کبھی ہم کوئی ورنداون لے جائیں, کہیں پریکرما کرانے لے جائیں. اسی سوچ سے ہم نے یہ ارپن پرو شروع کیا. اینڈ آئی ہوپ اور لوگ اپنے اپنے شہروں میں بھی اس طرح سے چالو اگر کرے تو ایک کمیونٹی فیسٹیول بنانے کا جو ہے, جو ابراڈ میں تو بہت ہی پاپولر ہے
0: رائٹ.
1: جی, تو اس طرح کا آج کل کی جنریشن کے پاس کوئی بہانہ نہیں ہے, ہم کو تو آتا نہیں ہے, ہمارے پاس سامان نہیں ہے, سب کچھ ہے. جی, تو لیکن آپ کرو تو صحیح.
0: بالکل وہی ہے نا, ایک ول, جو ول ہے, جہاں ول ہے وہاں راستہ ہے. Where there's a will, there's a way.
1: Absolutely.
0: آپ سے بات کر کے مجھے یہ اور اسٹرانگلی, یہ بہت پرانا ایک پروورب ہے جو آج بہت اسٹرانگلی ری انفورس ہو گیا ہے میرے جیون میں, تو کہ ہاں جہاں پہ ول ہے وہاں ضرور رستہ ہے. اور مجھے بھی اپنے آپ کو واپس اس لائن پہ لانا ہے جہاں پہ اگر میں کچھ کرنا چاہتی ہوں تو اگر میں اس کو کرتی رہوں گی, اس پہ لگی رہوں گی تو رستے ضرور بنیں گے. اور اسی طرح میں چاہوں گی کہ ہمارے شروتا گن بھی اس بات کو سمجھیں کہ where there's a will, there's a way. اور ارپن پرو کا کانسیپٹ میم میں ونس اگین کہنا چاہوں گی, کنگریچولیشنز ٹو یو. آئی ہوپ یہ بہت آگے بڑھے, بہت آگے جائے, کیونکہ اس سے صرف ایک آبجیکٹو نہیں, بہت سارے آبجیکٹو فلفل ہو رہے ہیں. سب سے امپورٹنٹ لوگوں کو یہ سمجھ آ رہا ہے کہ جو ہمارے فیسٹیولس ہیں ان کا آبجیکٹو کیا ہوتا ہے, ان کی اسٹوری کیا ہے, ان کے پیچھے کی کہانیاں